नमस्कार, पूर्व नेपाल के पहिलो सामुदायिक रेडियो सुन एफएम 101.3 मेगाहर्ज देश का विभिन्न भाग र www.sunfm.com संसारभर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे सुन समाचार लिएर आइपुगे म रेविका राय। सोनु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। टापटिङमा जंगली भालुको आक्रमणबाट 51 वर्षीय शेर्पा घाइते। यहाँका अनुवंशी शोध केन्द्र स्याङ्गुसेद्वारा 11,28,000 राजस्व संकलन। डांगापीकको सफल आरोहणसँगै प्रोफेशनल माउन्टेन गाइड तालिम सम्पन्न। मापेदुतको सीमा मिटर बक्सर फिर्ताका लागि 20,000 नगद र कागजात नष्ट। सोलुखुम्बुमा काठ निकासी घट्यो, राजस्व संकलनमा वृद्धि। 86,320 जनालाई पाए बेनी हाइड्रो पावरको आईपीओ। देउबा समूहको खुलढुङ्गा सम्म जुवाबको जिम्मेवारी राज भण्डारीलाई। कोशी प्रदेशमा डेंगूको संक्रमण उच्च। झापा सबैभन्दा जोखिममा। हिम पहिरोमा पुरेर मनासलुमा 2 जनाको ज्यान गयो। र एसियाले क्रिकेटमा इतिहास बदल्ने पदक जित्ने लक्ष्य। अब समाचार विस्तारमा। स्थानीय खबर। सोलो दुतकुण्ड नगरपालिका दश टापटिङका 51 वर्ष प्रशान्त शेर्पा। सोलो दुतकुण्ड नगरपालिका दश टापटिङका 51 वर्षीय प्रशान्त शेर्पा जंगली भालुको आक्रमणबाट घाइते हुनुभएको छ। सोमबार बिहान 5:30 बजे आफ्नै घर नजिकैको बारीमा काम गरिरहेका बेला अचानक भालु आएर आक्रमण गर्दा शेर्पाको कम्बरमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनाबारे सोलो दुतकुण्ड नगरपालिका दशका वडा अध्यक्ष हुमबहादुर मगर मार्फत बिहान 7:30 बजे प्रहरी चौकी केरूपत्तालीमा जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। जानकारी प्राप्त भएपछि प्रहरीले घटनास्थल र घाइतेको अवस्थाबारे जानकारी लिएको थियो। भालुको आक्रमणबाट कम्बरमा गहिरो चोट लागे पनि शेर्पाको अवस्था हाल सामान्य रहेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रारम्भिक उपचार पछि थप उपचारका लागि उहाँलाई मिशन अस्पताल खुलडुङ्गा लगेको प्रहरीले जनाएको छ। बारी तथा जंगल आसपासको क्षेत्रमा काम गर्ने क्रममा जंगली जनावरको आक्रमणको जोखिम बढ़न सक्ने भएकाले स्थानीयले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। पछिल्लो समय बस्ती नजिकै जंगली जनावर देखिन थालेपछि स्थानीयमा समेत त्रास बढ़ेको छ। यहाँका अनुवांशिक केन्द्र श्रोतकिम र स्याङ्बुसेले 1 वर्षको 11,28,000 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी राम ललन यादवको अनुसार उक्त अवधिमा केन्द्रले याक तथा नाक बिक्री एवं अन्य कृषि जन्य उत्पादन मासिक परिणामको राजस्व संकलन गर्न सफल भएको हो। समुद्र सतहबाट 3,850 मिटरको उच्च उचाइमा 342 रोपनी क्षेत्रफलमा फैलेको यस केन्द्रको स्थापना विक्रम सम्म 2030 साल वैशाख 7 गते भएको थियो। सूचना अधिकारी यादवले दिएको जानकारी अनुसार हाल केन्द्रमा कुल 213 वटा याक तथा अन्य नाक रहेका छन्, जसमध्ये 170 वटा ठूलो वयस्क र 43 वटा बाछा बासी रहेका छन्। मुख्यतया लुपन्मुख अवस्थामा पुगेका याक तथा नाकको संरक्षण संवर्धन उत्पादन तथा सदुपयोग गर्ने सँगै निकाली घाँस तथा चरण सम्बन्धी प्रविधिको विकास गर्ने उद्देश्यका साथ यो केन्द्र संचालित रहँदै आएको छ। मापे दुतकोशी गाउँपालिका साथ हाकुला आइसे चामासिंह विकको घरमा विद्युत मिटर बक्सर भई आग लागि भएको छ। आइतबार दिउँसो अन्दाजी 12 बजेको समयमा ढुङ्गा माटो र गाह्रो र टिनको छानो भएको 2 तल्ले घरमा अचानक बिजुलीको मिटर बक्स सर्भी आगो लागि भएको हो। आगो लागि भएको खबर दिउँसो 12:40 बजे प्रहरी चौकी वाको सोलुखुमुमा प्राप्त हुनसाथ प्रहरी हवलदार कुलानन्द यादवको कमाण्डमा 3 जनाको प्रहरी टोली घटनास्थलतर्फ खटेको थियो। प्रहरी टोली र स्थानीय वासीको संयुक्त प्रयासमा दिउँसो 2:30 बजे आगो लागि पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उक्त आगो लागि बाध्य घर पूर्ण रूपमा फेटी हुनका साथै घरभित्र बाडा बर्दन अन्नपात लत्त कपडा नागरिकता धनीपूजा लगायतका महत्वपूर्ण कागजातहरू र नगद रू 20,000 पूर्ण रूपमा जलेर नष्ट भएको छ। दुर्घटनामा अन्य मानवीय तथा चौपाय भने सेति नभएको प्रहरीले जनाएको छ।
सोलुखुम्बुका निजी जग्गा बाटो खुनी काठ निकासीको परिणाममा कमी आए पनि सरकारी राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। डिभिजन वन कार्यालय सोलुखुम्बुको पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार काठको परिणाम घटे पनि 12,95,618.94 क्यूबिक फीट काठ निकासी भएको थियो। उक्त समयमा निकासी गरेका काठको मूल्य अभिवृद्धि कर बाबत 12,95,618.94 प्रदेश शुल्क बाबत 12,95,618.94

94 क्यूबिक फीटले घटेर 11,33,155 क्यूबिक फीटमा सीमित भएको छ। तर निकासी परिणाम घटे पनि सो अवधिमा मूल्य अभिवृद्धि कर बापत 29,97,861 रूपियाँ र प्रवेश शुल्क बापत 57,70,38.90 गरी कुल 87,67,89.90 राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा काठ निकासी परिणाममा केही कमी आए तापनि राजस्व संकलनमा भने 61,76,662.02 वृद्धि भएको डिभिजन वन कार्यालय सुलुखुम्बुले जनाएको छ। बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ बाटफाट भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सोमबार आईपीओ बाटफाट गरेको हो। कम्पनीले फदौ 22 गतिदेखि 26 गतेसम्म सर्वसाधारणका लागि प्रतियोगिता 100 रूपियाँ अंकित मूल्यका 8,63,200 की शेयर निष्कासन गरेको थियो। उक्त शेयरको मूल्य 8,63,20,000 रूपियाँ बराबरको रहेको छ। आईपीओमा 23,51,560 जना आवेदकले 2,62,910 किता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये 23,05,233 आवेदन स्वीकृत भएका छन्। बाँकी आवेदन रद्द भएका छन्। निष्कासन गरेको शेयरको तुलनामा माग अत्याधिक भएपछि कम्पनीको आईपीओ गोला प्रथा क्याबाट बाटफाट गरेको हो। बाटफाट अनुसार 76,320 जना आवेदकले 10 किताका दरले शेयर पाएका छन्। यस अनुसार आवेदन दिएका करिब 23,00,000 भन्दा बढ़ी स्वीकृत आवेदक मध्ये सीमित संख्याले मात्र कम्पनीको शेयर प्राप्त गरेका छन्। आईपीओ नपर्ने आवेदकको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत फिर्ता हुने व्यवस्था गरिएको छ। नेपाल पर्वतारोहण संघ एनएमए र सस्टेनेबल टूरिज्म प्रोजेक्ट एसटीपीको संयुक्त आयोजनामा संचालित दोस्रो समर स्किल कोर्स प्रोफेशनल माउन्टेन गाइड ट्रेनिङ सम्पन्न भएको छ। तालिमका क्रममा 6 जना प्रशिक्षक र 29 जना शिक्षार्थी गरी कुल 35 जनाको टोलीले 6,355 मिटर अग्लो डाँगा पिकको सफल आरोहण गरेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीबीटीबाट स्वीकृत 1,696 घण्टाको प्रोफेशनल माउन्टेन गाइड पाठ्यक्रम अन्तर्गत यो तालिम संचालन गरेको नेपाल पर्वतारोहण संघले जनाएको छ। तालिमको सैद्धान्तिक र रक क्लाइम्बिङ पूर्व तयारीका कक्षाहरू काठमाण्डुमा सम्पन्न भएका थिए भने व्यावहारिक फिल्ड बेस तालिम ताबेजुङको कञ्चनजंघा क्षेत्रमा डाँगा पिक र त्यसका ग्लेसियरहरूमा गराएको थियो। उच्च हिमाली वातावरण व्यावहारिक चुनौतीहरूको सामना गर्दै शीघ्र प्राविधिक क्षमता मापन गर्नका लागि यो आरोहण आयोजना गरेको हो। तालिम तथा आरोहण सम्पन्न गरी एनएमको तालिम टोली हाल काठमाण्डु फर्किने क्रममा रहेका छन्। नेपाल पर्वतारोहण संघले सफलतापूर्वक तालिम सम्पन्न गरी डाँगा पिकको चुचुरामा पुग्न सफल सबै शिक्षार्थी प्रशिक्षक सार्की शेर्पा संजीव गुरूङ लगायतका सिन्ध टोलीलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ। डाक्टर शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको 15 महाधिवेशन आयोजक समिति ओखलढुंगा जिल्ला संयोजकमा बाल गोविन्द राज भण्डारी चयन भएका छन्। कांग्रेसका पुराना नेता राज भण्डारीलाई संयोजक डाक्टर कोइरालाले सोमबार 15 महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन्। केन्द्रीय प्रतिनिधि गुमा किसीको सिफारिशमा डाक्टर कोइरालाले संयोजकको जिम्मेवारी दिएका हुन्। विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तर्गत वडा अधिवेशन शुरू गर्दा डाक्टर कोइराला पक्षले पनि समान्तर अधिवेशनको तयारी तीव्र पारेको थियो। सोही क्रम अन्तर्गत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्ने गरी नेताहरूलाई जिम्मा दिएको छ। शेरबहादुर देवान समूहले मंगसिर 21, 22 र 23 गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज 15 गते वडा अधिवेशनको तयारी गरेको छ। एसियाली खेलकूद क्रिकेट मञ्चमा बराबर क्वार्टर फाइनलको तयारी पार गर्न नसकेको नेपाली राष्ट्रिय क्रिकेट टोली यसपटक भने इतिहास बदल्दै नयाँ अध्याय लेख्ने दृढ संकल्पका साथ जापानमा हुने विश्व एसियाली खेलकूदमा सहभागी हुँदैछन्। विगतका 3 संस्करणमा क्वार्टर फाइनल भन्दा बढ़ी अगाडि बढ़न नसकेको नियतलाई तोड्दै नेपालले यसपटक कम्तीमा सेमी फाइनल यात्रा तय गर्ने ऐतिहासिक पदकको ढोका उगार्ने लक्ष्य बनाएको छ। सिंगापुरमा सम्पन्न एसियाली खेलकूद छनौट
प्रतियोगितामा च्याम्पियन बनेर मुख्य प्रतियोगिता स्थान पक्का गरेको

नेपाल यसपटक समूह एमा रहेको छ। नेपालको समूह एसियाली क्रिकेटको शक्ति राष्ट्र अफगानिस्तान र आयोजक जापान रहेका छन्। समूहको सबैभन्दा चुनौतीपूर्ण प्रतिद्वन्दी अफगानिस्तान अहिले विश्व क्रिकेटको स्थापित टोलीका रूपमा चिनिन्छन्। नेपाली टोलीले एसियाडको मंचमा अफगानिस्तानसँग छिटा 12 वर्ष जस्तो रोमाञ्चक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि 2014 एसियाली खेलकुदको क्वार्टर फाइनलका साथै सोही वर्ष बंगलादेश आयोजित T20 विश्वकपमा यी दुई टोली आमने सामने भएका थिए। अर्कोतर्फ समूहको टोली जापान भने नेपालका लागि अझै ताजा प्रतिद्वन्दी रहेको छ। T20 विश्वकप ग्लोबल समिटको क्रममा नेपाली हालै जापानको सामना गरिसकेकाले उसको शक्ति र कमजोरीसँग नेपाली टोली राम्रोसँग परिचित रहेको छ। सामर्थ्य रणनीति र विगतको अनुभवका आधारमा समूहका दुवै टोली नेपालका लागि नयाँ होइनन्। यद्यपि अफगानिस्तानले मुख्य सिनियर टीम पठाएको छैन तर पनि अफगान टोली बलियो नै रहेको छ। जापानले खेल मैदानमा हुनेछ। नेपालले खेल मात्र जित्दा पनि क्वार्टर फाइनलको यात्रा लगभग निश्चित हुनेछ। कप्तान दिपेन्द्र सिंह अहिले पदक जित्ने लक्ष्यका साथ नै जान लागेको बताएका छन्। सबैभन्दा अनुभवी सन् टीम राम्रो पनि रहेको प्रशिक्षकले बताएका छन्। अवस्था बिहान 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मी सँगै म रेविका राई विदा हुन्छु। बिहान 10 बजेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङ ऐसोलुखर्क र केपिलासगढी गाउँपालिका सोलुकुमुको लिखुपिके गाउँपालिका मापी दुर्कोशी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बालमैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण, दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग, जात, उमेर र क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण, शिक्षा विकास अध्ययन, समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन, शिक्षा परियोजना, बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय, बाल बालिका, अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा, बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली, स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक, सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। टिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप, लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार, संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठा, विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन, बायोडाटा, नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9864064193, इमेल vishnuupadhyay@samarthyfoundation.org, लिखु पिके गाउँपालिका निमा शेर्पा, सम्पर्क नम्बर 9861122228, इमेल nimashyerpa@samarthyfoundation.org, नेचा सलेन गाउँपालिका राजीव ढुङ्गाना, सम्पर्क नम्बर 9840195845, इमेल rajivdhungana@samarthyfoundation.org, केपिलासगढी गाउँपालिका शिव उपाक नम्बर 9848683358, इमेल hajal.shiva@gmail.com र ऐसेलु खर्क गाउँपालिका अभिषेक विक्रम शाह, सम्पर्क नम्बर 9766383147, इमेल abhishekshah@samarthyfoundation.org। रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आएको विनाशकारी बाढी पहिरो बाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग, सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष लुकुन्दु।

संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यी यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य एक ब्लक सञ्चालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुक्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

0: एभरेस्ट न्यूट्रियन रेस प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना।
1: यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्ष सम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्ष सम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन।
1: पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
0: नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ।
1: दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340।
0: उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 9745404260, अनुराज बस्नेत 9851174019, विपिन तामाङ 9862930264 र राजकुमार राई 9852854157।
0: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्की बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्की बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे दुतोसी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय खास

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह महाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
5: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
6: अनिवार्य रूपमा सूचित गरिन्छ, तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: जानकारीका लागि मकालु बरुन राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरुन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय इदाङ्गन संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ्क प्राली लुम्बु नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 67 34 अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम सोलुखुम्बु

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: ओए साथी हेर न के खतर समाचार आइछ क
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जल्ले नै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार

0: बाल बालिका सब को सरोकार आज का बाल बालिका भोलि का कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

गरिरहेको सम्बन्धमा औषध समूह तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा संचालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा संचालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज वन सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघसभा, वन मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुल गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली, मुम्बु मेट्रो प्रणाली, एभरेस्ट लिङ्क प्रणाली। सम्पर्क नम्बर 97-68-37-34-34। अध्यक्ष पासाङ शेर्पा। चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्र एक

यही मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खिन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। खेलछिन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कान्छे ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ शरीरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस टेबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809904490 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449696 र 9861314472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आया, आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
7: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
6: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
7: हो र, के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक, सोलु दुतकुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सोलुखुम्बु।
6: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक
3: टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
9: एब्रो आज मेरो जन्मदिन हो याद त छ नि।
10: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त।
9: त्यसै जिस्की मान्छ हजुर पनि ल आँखा बन्द गरे
10: ल अब आँखा खोला त।
9: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु।
11: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
11: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
11: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873005 र 9161034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा हत्तेरीका दिदी
2: हेर्नुहोस् त दैभरि एसएमएस नै रोजे।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। नेता हकको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सीलाई धितोपत्र बोर्डको निर्देश। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल पिरेठाँती घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार भञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। भएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। यस पटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्यूयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे, तर प्रधानमन्त्री शाह न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाए परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार शुरू भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर अर्थात डेटा हब प्रणालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित शेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधार सहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबारमा स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढ़ाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केघाट गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरोसँगै ढुङ्गा पछ्याउन समस्या भएको छ। 2 ठाउँबाट पहिरो खसेपछि झण्डै 100 मिटर सड़कमा ठूलठूला ढुङ्गा थुप्रिएका छन्। सड़कमा खसेका ढुङ्गा सामान्य एस्काभेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बीलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सड़क खुलाउन निरन्तर काम भइरहेको तर झण्डै 1 हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सड़कको भीरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाड़ी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवत जावत नगर्न आग्रह समेत गर्नुभएको छ। गएको शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्।
नदी खोला र किमरुङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सड़क गएको साउन 28 गतेदेखि अवरूद्ध थियो। सड़कको प्रारम्भिक पुननिर्माण तथा मरमत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 को बिरेठाटी एबीसी र पुनहिल तथा घोडेपानीको प्रवेशद्वार हो। नदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडीमा लगाउन सर्वोच्चको अन्तरिम आदेश। आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: 39 वर्षदेखि सञ्चालन गर्छ। नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिम पार्क काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एपिन्जेल हामीले राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाहज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै महकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले हत्कडी लगाउनु पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम उसको व्यवहार आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कडी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कडी लगाउन सकिने जनाएको छ। रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो।

प्रशान्त महासागर तर्फ अघि बढ़ो। जापान को मौसम विज्ञान विभाग ने इसअघि तत्काल जीवन का लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आदि कमजोर भएपछि ठूलो वर्षा र पहिरो को जोखिम संबंधी धेरै जसो चेतावनी हटाएको जापान को सार्वजनिक प्रसारण संस्था एनएचके ने उल्लेख गरेको छ। तीव्र हावाहुरी का कारण विद्युत सेवा, उड़ान र रेल सेवा प्रभावित भए। जापान की प्रधानमंत्री सुनाए ताकाहाशीले सामाजिक सञ्जाल एक्स में आदिले गरेको क्षति में दुख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिका को भ्रमण में जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर। जापान को नागोया आइची में चलिरहेको विश्व एशियाली खेलकूद एशियाड अन्तर्गत पुरूष कबड्डी को समूह चरण में नेपाल पाकिस्तान संग 58-43 अंक ले पराजित भएको छ। आज बिहान भएको खेल में नेपाल ने पहिलो हाफ में 17 अंक जोड़दा पाकिस्तान ने 30 अंक बनायो। त्यस्तै दोस्रो हाफ में नेपाल ने 26 अंक थप्दा पाकिस्तान ने 28 अंक जोड़ो। नेपाल ने दुवै हाफ में कुल 43 अंक बनाउँदा पाकिस्तान ने 58 अंक जोड़दै 15 अंक को जीत निकालेको हो। पहिलो खेल में नेपाल ने थाईलैंड संग 59-48 अंक ले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डी में भने नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेल में नेपालले थाईल्याण्डलाई 46-43 ले पराजित गरेको हो। यस्तै कराते को महिला टीम काता को कांस्य पदक प्रतिस्पर्धा में नेपाल पराजित भएको छ। रिपिचेस प्रतिस्पर्धा में नेपाल चाइनीज ताइपेईसँग 5-0 ले पराजित भएको हो। त्यसैले क्वार्टर फाइनल में नेपाल भियतनामसँग 5-0 ले पराजित भएको थियो। भियतनाम ने सेमी फाइनल में चाइनीज ताइपेईलाई हराएपछि नेपालले रिपिचेज में मौका पाएको हो। यस्तै पौड़ी को महिला तर्फ को 100 मीटर फ्री स्टाइल में नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाहआज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। नेताहरूको समस्या समाधान पछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सीलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाती घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी दुजुवानका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: एलआईसी एशिया इक्विटी अपर्चुनिटी फंड मज्जाको लगानी गर्ने अवसर।
1: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको।
0: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
1: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड 10 वर्ष योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी
2: हटेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।

0: सुनो दुखकुंडा नगरपालिका पास खोली रही सुनो खुंडो
1: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदैन नि है?
5: किन भयो, के भयो, सन्चो भएन?
4: होइन, यत्तिकै जाने मन लागेन।
5: यत्तिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो बाथे अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो हा यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआत्यो न यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु थियो एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्लाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौस कोलकातामा देखिने जस्तै लक्षण छ त कतै चाहिँ लागौस त भाइ के भएको तिमीलाई धाती भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
3: भारिसमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार

0: तपाईँ जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के भयो, के को हल्ला खल्ला हो यो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
10: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
13: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
14: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
15: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
15: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
12: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लाभान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछैन। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-121 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: हेलो, हजुरको बैंकबाट बोलेको। तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो, भन्नुहोस् त।
1: हेलो, हजुर
3: हजुर,
1: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्यौ?
2: ए नानी, के भनेर छ, के हो, के भयो?

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ्लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुक्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 08

उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र

0: प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउने छन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: कांड मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 2020 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो शोकाकुल छौ। सोही राष्ट्रीय विपत्ति को घुटीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष सोलुकुन्डु।
3: यदि तपाईको बसामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
3: अंकमा 9852557068।

0: संस्कार संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: बत्तीको तार है ख्याल गरौं
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
3: सूचना
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
4: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: साथी हेर न के खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खोजै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जल्दै नै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: बाल बालिका सब को सरोकार आज का बाल बालिका भोलि का कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेडियो नेपालद्वारा जनहितमा जन सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको बस्नामा सुनसाद पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एचआरडीसी काफ्रे कनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768।

आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघी आएका प्रस्तावहरू दर्ता गरिनेछैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301404 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश कुमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलु।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलु

संचालन हुने सम्बन्धी सूचना। यस नाट्य दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र।

पोहोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन पोहोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित भाइ गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174219 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852584557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी दुखोसी गाउँ।

0: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना।
1: कार्यस्थल खोटाङ ऐसोलखर्का केतिलासगढ़ी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, माप्ती धुकुसी गाउँपालिका र नेचर्स कल्याण गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बाल मैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बाल मैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने, बाल बालिकाको विद्यालय भर्ना उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्राहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग, समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने, बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने, समन्वय तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने, स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने, परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने, फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने, परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने, परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने, नीति पालना तथा समावेशीकरण, सबै गतिविधिहरूमा बाल संरक्षण, लैंगिक समानता, अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने, बाल बालिका र समुदायसँग सुरक्षित, सम्मानजनक र बाल मैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने, संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने, परियोजनाका गतिविधिहरू, संस्थागत नीति, आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने, बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
1: तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। सिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामेट अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापी दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864614993 इमेल विष्णु उपाध्याय @samarthifoundation.org लिखु पिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल निमा शेर्पा @samarthifoundation.org नेता चलन गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9840195845 इमेल राजीव ढुङ्गाना @samarthafoundation.org केपिलासकडी गाउँपालिका शुभ उपाय नम्बर 9848648358 इमेल hajal.shiva@gmail.com र ऐसुलु खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767383147 इमेल abhishekshah@samarthafoundation.org रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 2020 में आयोग विनाशकारी बाजी पोहरो ठूल जनधन को स्थिति प्रति हमी गहरो सकारात्मक छो सही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दिए उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा

0: संस्कार और संस्कृति की ओर बनने का सबसे दूसरी सो की आजकल आत्मीयता यूं यति कार्पेट ने को विगत दशक देखि को सुंदर साथ यति कार्पेट के कार्पेट को पसारे यति को लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेट को शहनशाह
1: बत्ती को ताक है ख्याल गरौं
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
3: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
3: समयमै महसुस गरौं, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन फेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव हरकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयर स्टर्लिंग प्राली लुम्बू नेटवर्क प्राली एवरेस्टलिंग प्राली संपर्क नंबर 97-68-63-74-34 अध्यक्ष पासांग शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्रु एक चेरे

0: एकनी मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सिङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
4: किन खोज्नु भएको होला हजुर?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: मानव दोष लेखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
4: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सोलु एफएम स्टूडियो टाइम
2: 3 PM दिउँसोको 3 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सिङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283669 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: बालिका बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु
2: नौ किन खोज्नु भएको होला हजुर? को पढ्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगराउनु हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: यदि तपाईको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
4: हेलो भन्नुहोस् त
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भने रहेछ के भयो
4: हेर्नुहोस् ल ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल किन दिन्थे
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङलामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0825201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रवर्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ, प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको
पुरस्कार 24 माथि 7 मा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट.कममा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक सम्पर्क नम्बर 98 42 81 46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 60 31 37 40 उपस्थित विष्णु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। अब जानकारी का लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख।

0: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना।
1: कार्यस्थल खोटाङ ऐसोल खर्क र केतिलासगढ़ी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, माप्ती दुखकोशी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कानून सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपर्यवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना,
1: बाल मैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने,
2: बाल बालिकाको विद्यालय भर्ना, उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने,
3: विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने,
1: शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्राहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने,
3: विद्यालय तथा बाल सहयोग, समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने,
1: बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने,
3: बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने,
1: अनुपस्थित हुने, विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने,
3: बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने
1: र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने,
3: सम्बन्धित तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने,
1: स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने,
3: परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने,
1: अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने,
3: फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने,
1: परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने,
3: परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने
1: र विद्यालय र समुदाय स्तरमा जवाबदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने,
3: नीति पालना तथा समावेशीकरण, सबै गतिविधिहरूमा बाल संरक्षण, लैंगिक समानता, अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने,
1: बाल बालिका र समुदायसँग सुरक्षित, सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने,
3: संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने,
1: परियोजनाका गतिविधिहरू, संस्थागत नीति, आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने
3: र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने,
1: बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रबन्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ।
2: सामाजिक परिचालकले उच्च आचरण कायम राखेर रा, सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर र क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ।
3: आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू
2: प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ।
1: टिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाइ र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ।
2: राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठा विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ।
1: निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय @samarthyfoundation.org लिखु पिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल निमा शेर्पा @samarthyfoundation.org
1: नेचा सलेन गाउँपालिका राजीव ढुङ्गाना सम्पर्क नम्बर 9840195848 इमेल राजीव ढुङ्गाना @samarthyfoundation.org केपिलासगढी गाउँपालिका शिव उपाक नम्बर 9848683458 इमेल hajal.shiva@gmail.com र ऐसुलु खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9766383147 इमेल अभिषेक शाह @samarthyfoundation.org
4: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना
5: गत 2026 अगस्त 2020 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूलो जनधन को स्थिति प्रति हमी गहिरो सकारात्मक छौ। सोही राष्ट्रीय विपत्ति को घटीलाई गंभीरतापूर्वक ध्यान दिए एकदम म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।

संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यी यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
1: सूचना।
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिनौं, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: वाह साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खुदै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: नेपाल सरकार

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो,

0: मा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि टिकी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824747718, 9843449096 र 9861314472। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्की मान्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाओ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
7: हाम्रा सेवाहरू
8: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 20% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 0 34 213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: हटकेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 कोलेरी सुनु खुम्बु।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
8: किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाप्रे,
11: अब चाहिँ के हुने हो?
13: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्थ्यो न, यसो त जसले पनि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो उनीहरूको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोहिता तिमीहरूको के खास खुस कुरा आउँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनुहोस् है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: आउँदा आउँदा साथी भाइको जुनून
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौ छ कलकत्तामा देखिने जस्तै लक्षण छ त कति श्री लागौ छ त भाइ के भएको तिमीलाई रुधाती भन त
3: खै दिदी के भनौँ र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्न सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रने मौका दिउ नि
4: भारिस्ता लज सिर्जना गरी दुवेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
6: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
5: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
6: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
6: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
8: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड
5: जन्मदर्ता दिनुहोस् त
9: जन्मदर्ता गरेको छैन नि म्याडम
5: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
9: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
9: पहिला कसैले भनेन
10: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ
11: सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
13: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
12: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
13: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
12: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
14: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
12: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863668614।
13: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु।
14: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हटेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजु त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन हो।
8: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: किन भयो के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
7: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
7: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति टाइमले पाल्नु भयो
7: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाग अब चाहिँ के हुने हो
12: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
11: अरे मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ
12: तिमीलाई थाहा थिएन
11: थाहा थिएन
12: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
11: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
12: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
13: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
15: नेपाल सरकार

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिन भित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनु हुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखुवासभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली लुम्बर नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97-68-63-34-34
1: अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुरुङ एक चेरेम सोलुखुम्बु।

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा तुल्कु रिन्पोछे तुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283969 र 9141031।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833868।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: ए दाई, राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साधा स्टोर्समा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
0: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: आया, आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
8: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
7: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
8: हो र के डेन्टल रे
9: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
7: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
11: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
12: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
13: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
12: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
13: ल अब आँखा खोला त
12: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
14: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
14: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा
5: 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 20% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
14: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 पलेरी सोलुखुम्बु।
15: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
14: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ,
15: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
14: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
15: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजु त्यही तयार।
14: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
16: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतकुण्ड नगरपालिका 5 कोल्लेरी सुनुखुम्बु।
17: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन्न त,
18: हुन्छ हुन्छ ल हुन्छ।
17: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
19: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
20: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
19: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
17: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
19: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
20: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
19: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
17: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
21: नेपाल सरकार विज्ञापन
22: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
23: किन भयो, के भयो, सन्चो भएन?
22: होइन, यत्तिकै जाने मन लागेन।
23: यत्तिकै पनि हुन्छ?
22: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
23: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
24: नमस्ते, कति टाइमले पाल्नु भयो?
23: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कण्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
24: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
25: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
26: बाप रे,
25: अब चाहिँ के हुने हो?
27: खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन,
5: सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नातिमा यस्तो त जसले पनि लेखिहाल्छ नि.
25: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
25: थाहा थिएन.
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
25: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
2: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: केही होइन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: कर्नसकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फंड 10 वर्ष योजना दीर्घकालीन वृद्धि को संभावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
5: आवेदनको लागि मेरो शेयर आसबा सदस्य बैंक तथा वित्तीय संस्था र एनआईसी एशिया मो बैंक प्लेटफर्मबाट सजिलै एप्लाई
4: थप जानकारीको लागि 9854030331 वा 9765404948 मा सम्पर्क गर्न सक्नुहुनेछ
5: अवसरसँगै अघि बढ्दै
4: एनआईसी एशिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला
6: सुन्न त मेरो कपडा प्याकिङ गर्दा त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्न त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
8: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
9: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रधानमन्त्री वीरेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका न्यूयोर्क प्रस्थान गर्दैनुहुन्छ प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो प्रधानमन्त्री शाहले पर्सि असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ विश्वास पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ शुरू भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ विशेष गरी गएको भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय संकट र झण्डै 7 खर्ब 23 अर्ब रूपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ भ्रमण क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ देश बाढ़ीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ
10: यस्तै प्रधानमन्त्री वीरेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकार मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउने निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो
9: बंगालको खाड़ीमा बनेको निम्नचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो निम्नचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढ़ेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिशा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50 देखि 65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुका साथै अत्यधिक वर्षा हुन थालेपछि यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। निम्नचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहेरे चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली निम्नचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेवले बताउनुभयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले वर्षाको फरक पार्छ तर असोज 9 देखि 11 गते धेरैसम्म भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ़न सक्ने र 9 देखि 11 गतेसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24 देखि 48 घण्टाभित्र विशेष गरी कोशी मधेश बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाका कारण पहाड़ी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ़न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महाजनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
1: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ त्यो मेकानिजममै एक्टिभ हो। त्यही अनुसार हामीले सबै विपक्ष मध्यमिकाहरूलाई यो सूचना दिइ पनि सकेका छौँ। 77 स्तरीय कार्यालयमा पनि यो सूचना गइसकेका छौँ। आर्थिक तयारी गर्न अलर्ट हुनको लागि चाहिँ भनिसकेको अवस्था।
11: यातायात क्षेत्रकै लागि केही विशेष सूचनाहरू निकाल्ने पूर्व तयारीहरू गर्ने के छ?
1: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने, अलिक एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो। रेड कलर पनि आउन त सक्नु भयो। अब हाम्रो 9, 10, 11 भनेपछि अब आज 6 गते छ, अझै त्यसको डेन्सिटी अलिकति त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ। अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ। त्यो रेड आयो भने चाहिँ हामीले त्यो समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू केही समयको लागि चोरी गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै क्षति अधिकार उहाँहरूले चाहिँ त्यो गर्नको लागि अनुरोध गर्छौँ। के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गरिराख्नु भएको छ दिएजनले पनि हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देख्छु भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नु पर्ने।
11: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँले?
1: एकदम सुकुराउनुभएको छ कि हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई चाहिँ अलर्ट गरे जस्तो देखिन्छ तर होइन। उसले चाहिँ अहिले यहाँले भने जस्तो कृषि क्षेत्रमा भारी वर्षाले बाढी पहिरो होइन अब डुबान लगायतका विषयहरूले चाहिँ खेती योग्य जमिन र अब कृषि उपजलाई चाहिँ यसले हामी नोक्सान गर्ने सम्भावना त त्यतिकै हुन्छ। हामीले डाइरेक्ट कृषिलाई यो गर्नु भनेर भन्दैन, हामीले यो अवस्था छ तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न आउनु नहुनु चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता जति कुरा दिनुहोस् अवेर गराउनुहोस् भन्ने खालको हुन्छ। उहाँहरूले आफ्नो क्षेत्रबाट गर्नु
11: आम नागरिकलाई चाहिँ के सुझाव छ यहाँको?
1: हामी सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम क्षति हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफ्नो जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ। के भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ। त्यही भएर सबैभन्दा एक नम्बर र प्राइमरी विषय भनेको चाहिँ हामी आफै सतर्क हुने, आफै अवेर हुने, अरूलाई आफ्नो कम्युनिटीलाई आफ्नो परिवारलाई आफ्नो अरू तरिकालाई पनि सतर्क गराउने सहयोग गर्ने सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्ने नै हुन्छ। अब हामीले एडभाइजरमा जस्तो उल्लेख गरेका छौँ त्यो गाडी सबै भनेको छ त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्ने होइन त्यो थाहा घरैमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टान्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै जस्तो हुन्छ। त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु, आफू चाहिँ बाढीको जोखिम पहिरोको जोखिम र अन्य कुनै कस्तो चाहिँ जोखिममा चाहिँ आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ आर्थिक स्थानमा रहनु पर्ने हुन्छ, उसलाई जानकारी लिनु पर्यो कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि गाडीको जानकारी दिन 11 पर्सना नम्बर छ। त्यसरी विपदमा हामीलाई परेमा हामीलाई सहयोग चाहियो भने 1234 नम्बर छ, जुन चाहिँ सम्बन्धित सुरुदारले भने यसमा व्यवस्था छ। त्यसै गरी प्रहरीको सय नम्बर र सशस्त्र प्रहरीको 1214 पनि सञ्चार गरेर सहयोग गर्न सक्नुहुन्छ।
9: अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत सिंहको रात प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेकोशी बाढी जलवायु न्याय मुख्य मुद्दा कार्यवाहको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वागेलाई बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने लगायतका खबर प्रस्तुत गर्यो।
10: नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको चासो र आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत एन्की उक्याबले 14 वर्षमा लगानी बोर्डबाट झण्डै 1,67,000,000,000 रूपियाँ बराबरको लगानी स्वीकृत भएको भए पनि स्वीकृत रकम मध्ये कति रकम वास्तविक रूपमा परियोजनामा पुगेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो।

0: स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
1: यस्तै अर्जुन बोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज कीर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथा छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही तथा पीड़ित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख दोलप्रसाद अर्यालले आज सदनको कारण कार्यवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले संसदको काम कार्यवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड़ दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रश्न पार्नुभयो।
0: रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याप्रोबेसी सड़क खण्डमा असोज महिनाभित्र गाड़ी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क विभागका अनुसार अहिले धेरैसो ठाउँमा सड़क मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी स्याप्रोबेसीसम्मको सड़क बसेसम्ममा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कोल्पो खोलामा अस्थायी मर्मत सकिएर गाड़ी सञ्चालन भइसकेको छ। अहिले स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम शुरू गरिसकेका छन्। मा झण्डै 200 मिटर सड़क बाढ़ीले कटान गरेकामा ब्याक कटिङ गरी गाड़ी सञ्चालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवी घाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गसीदेखि विदुरसम्म गाड़ी सञ्चालन हुन थालेको छ।
1: भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जोखिम क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा अहिले 11 अर्ब 27 करोड़ 2,60,685 तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15 अर्ब 6 करोड़ 56,28,167 मौजदात रहेको छ।
0: शेयर बजार सामान्य बढ़ेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएको कारण हिजो नखोलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्सी 7.06 अंकले बढ़ेर 2,654.28 बिन्दु उभिएको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन लगानी, जीवन बीमा र माइक्रो फाइनान्स समूह सामान्य बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो कारोबार दिन अर्थात गएको शुक्रबार 6 अर्ब 74 करोड़ रूपियाँ कारोबार भएकोमा आज 356 वटा कम्पनीका 2,15,00,000 किता शेयर 7 अर्ब 5 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठेक्का पट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 8 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट पालुङ माझ फाल हुँदै रूकुमसम्म जोड्ने मोटरबाट निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 को बजेट दुरूपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,000 रूपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झण्डै 34,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रूपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
0: निर्वाचन आयोगले आउँदो चुनावको लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम, थर, जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
1: गाड़ी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र संरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालन

0: रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाड़ी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
1: यसैबीच कोशी राजमार्ग अन्तर्गत शङ्खासभा सदरमुकाम खादबारी तुमेन्टार सदाखोला सड़क खण्ड दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खादबारी तुमेन्टार सदाखोला सड़क खण्डको झण्डै 17 किलोमिटर कालोपत्री सड़क मर्मत तथा चौडागढमा गाड़ी बन्द गरेको सड़क डिभिजन कार्यालय तुमलिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो। खादबारीबाट सभाखोलासम्मको सड़क खण्ड कालोपत्री तथा चौडा गर्न असोज 6 गतेदेखि 30 गतेसम्म गाड़ी बन्द गरेको कार्यालयले जनाएको छ। तेस्रो खण्डमा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म र दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म कालोपत्र सड़क चौडा गर्न गाड़ी सञ्चालनमा रोक लगाएको सड़क डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नाग सिंह।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: बाढ़ी र डुबान बाट बच्न के गर्ने
3: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने लामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर नेकपा एमालेको केन्द्रीय कमिटि बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग उठेको छ। ललितपुरको भूमण्डलमा बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा यस्तो माग गरेका हुन्। बैठकको शुरूमै चपत रावल कृष्ण भक्त पोखरेल ठाकुर गरे र कर्ण थापा लगायतका नेताहरूले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेरै त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको थियो। नेताहरूले पार्टीको नेतृत्वको शैली निर्णय प्रक्रिया र संगठन संचालनको पद्धतिमाथि समेत प्रश्न उठाएका छन्। संस्थागत विधि र पद्धतिलाई बलियो बनाउनु पर्ने तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र र समूहगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा उनीहरूको जोड़ छ। नेता ठाकुर गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा बोल्ने धेरैजसो नेताहरूले पार्टीको संगठनात्मक संरचना कार्यशैली र नेतृत्वको व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्। नेताहरूले जनअपेक्षा र तल्लोतका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताए। उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज बुझाउनु भएको छ। केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठकमा पार्टीको निर्वाचन समीक्षा पुनर्गठन नेतृत्वको कार्यशैली तथा आन्तरिक निर्णय प्रक्रियाबारे थप छलफल हुनेछ।
5: नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कम्युनिष्ट घटक तथा विचार मिल्ने दल वा समूहसँग पार्टीकताका लागि पहल गर्न 3 सदस्यीय वार्ता समिति गठन गरेको छ। आज बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरूङ प्रकाश ज्वाला र गंगा नारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो। समितिलाई विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिष्ट घटक वा समूहसँग पार्टीकताका लागि वार्ता र पहल गर्ने जिम्मेवारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार एउटै कम्युनिष्ट पार्टी निर्माणको फलस्वरूप सबै पक्षसँग वार्ता गरिनेछ। पार्टीको आजदेखि शुरू भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न 8 मुद्दालाई एजेण्डाका रूपमा अघि सारेको छ।
6: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको आयोगले जनाएको छ।
5: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनालाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू शारदा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिना विरूद्ध परेको रिट निवेदन खारेज गरेको हो। रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो। 2080 सालको जेठ 2 गते सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। त्यसको 2 साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उहाँलाई सजाय माफी गर्नुभएको थियो। यसैबीच सर्वोच्च अदालतले भरतमान दाहाललाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दी सम्बन्धी उपस्थित गराई लिखित जवाब पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीको सरकारले सहित विपक्षीका नाममा आदेश दिएको हो।
6: विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्रभावले नेपालको संस्कृति सभ्यता र अस्तित्वमै चुनौती थपिँदै गएको भन्दै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायुजन्य विपदको प्रतिकारका लागि शाखा स्थापना गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले शाखाले जलवायु कूटनीतिसँगै जलवायुजन्य विपद रिपोर्टको मूल्याङ्कन वैज्ञानिक तथ्य तथा तथ्याङ्क संकलन र सम्बन्धित निकायसँग समन्वयको काम समेत गर्ने बताउनुभयो। उहाँका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन र त्यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकारका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढ़ाउनेछ।
5: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकालेर क्यान्सर, पारिस लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शत प्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान खस्नु भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय काम गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। जापानको कान्तो प्रान्तमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहरूले 50,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत बढ़ेको अधिकारीहरूले बताएका छन्। आँधीका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपाल मंगोलियासँग 25-23, 25-17 र 25-13 सेटमा पराजित भएको हो। यो हारसँगै नेपाली महिला भलिबल टोली प्रतियोगितामा 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। प्रतियोगितामा नेपालले कुल 5 खेल खेलेको थियो। समूह चरणमा नेपाल जापान र इण्डोनेसियासँग पराजित भएको थियो। त्यसपछि वरियताका लागि भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोलो सेटमा पराजित गरेको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा हराएको थियो। एसियाली खेलकुदको महिला भलिबलमा सहभागी 13 टोली मध्ये नेपाल 12 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेपछि बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहकको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्ण वाग्लेलाई।
5: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
6: आयोजनाको लाइसेन्स ओगट्ने र इन्भेस्ट गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
5: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
6: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
5: नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भोजन र प्रसिद्ध पनि बिदा हुन्छौं। आउँदो बिहिबारदेखि सम्भावित वर्षा हुन सक्ने भएकोले जोखिम घटाउन

0: ใจให้ฝัน
1: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 बटर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर फ्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 0-42-35-888 थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवासा 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwasam.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलु खुम्बीका 52 ओडामा कंग्रेसको अधिवेशन सम्पन्न, सहमति र प्रतिस्पर्धाबाट नयाँ ओडा नेतृत्व चयन। तिनलामा डेंगू रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
1: सोलुखुम्बुमा मतदाता नामावली अत्यावधिक प्रक्रिया शुरू, असोज 12 गतेसम्म दावी विरोध गर्न सकिने। सोलुखुम्बुमा 70 वटा ट्राफिक सचेतना कार्यक्रम, 1000 भन्दा बढ़ी लाभान्वित।
0: ओखलढुंगामा खोरेत विरूद्धको खोप अभियान चलाइने। हलेसी चुवाचुङमा भूमि प्रशासन सेवा, डिक्रेल धाउनु पर्ने बाध्यता हट्यो। हिमपातका कारण मनाथ्लो आरोहण नगरी फर्किए आरोपी।
1: त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। सरकारी ठेक्कामा श्रमिक शोषण रोक्न सर्वोच्चको निर्देशन। राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न शिक्षा मन्त्रीको निर्देशन।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजु आनका कारण 2 जनाको ज्यान गयो।
1: र एसियाली खेलकुदमा महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443049696 र 98613314. आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सोलुखुम्बु जिल्लाका 52 ओडामा शनिबार र आइतबार ओडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। सहमति तथा लोकतान्त्रिक प्रक्रियाबाट जिल्लाका सबै स्थानीय तहका ओडाहरूमा सभापतिहरू चयन भएसँगै ओडा तहमा पार्टी संगठन थप सुदृढ र गतिशील बनेको नेपाली कंग्रेस सोलुखुम्बुका पार्टी सचिव युवराज घिमिरेले जानकारी दिनुभयो। प्राप्त विवरण अनुसार अनि दुत्कुण्ड नगरपालिकाका 11 वडामा सभापतिहरू सर्वसम्मत तथा प्रतिस्पर्धाबाट चयन भएका छन्। जसमा वडा नम्बर 1 छुम्बा लामा शेर्पा, वडा नम्बर 2 सुनाम शेर्पा, वडा नम्बर 3 छुरिङ शेर्पा, वडा नम्बर 4 राम बहादुर बदाइली, वडा नम्बर 5 क्षितिज तामाङ, वडा नम्बर 6 देन्डी शेर्पा, वडा नम्बर 7 डोमी शेर्पा, वडा नम्बर 8 रुद्र बहादुर मगर, वडा नम्बर 9 आङपेन्दा शेर्पा, वडा नम्बर 10 होम बहादुर मगर र वडा नम्बर 11 मैना बस्नेत वडा सभापति निर्वाचित हुनुभएको छ। त्यस्तै लिखुपिके गाउँपालिकाका 5 वडामा नयाँ नेतृत्व चयन भएको छ। जस अनुसार वडा नम्बर 1 निमा शेर्पा, वडा नम्बर 2 इन्द्र बहादुर बस्नेत, वडा नम्बर 3 नारायण बहादुर बस्नेत, वडा नम्बर 4 गणेश खड्का र वडा नम्बर 5 हिम बहादुर तामाङ वडा सभापतिमा चयन हुनुभएको छ। खुम्बु पासुङ लामो गाउँपालिका अन्तर्गत वडा नम्बर 1 रामकृष्ण मगर, वडा नम्बर 2 लागबेर तामाङ, वडा नम्बर 3 पासाङ छिरिङ शेर्पा, वडा नम्बर 4 पासाङ छिरिङ शेर्पा र वडा नम्बर 5 बाबा फिन्जु शेर्पा वडा सभापति हुनुभएको छ। नापे दुत्कोशी गाउँपालिकाका 7 वडामा क्रमशः वडा नम्बर 1 लामा बाबा शेर्पा, वडा नम्बर 2 प्रदीप राई, वडा नम्बर 3 पूर्ण बहादुर कार्की, वडा नम्बर 4 विनोद राई, वडा नम्बर 5 भई बहादुर राई, वडा नम्बर 6 वेत राई र वडा नम्बर 7 वाङछु शेर्पा सभापतिमा चयन हुनुभएको छ। यस्तै थुलुङ दुत्कोशी गाउँपालिकामा वडा नम्बर 1 मिशन खत्री, वडा नम्बर 2 भीम बहादुर बस्नेत, वडा नम्बर 3 भूपाल सिंह राई, वडा नम्बर 4 गुणराज उपाध्याय, वडा नम्बर 5 खिम बहादुर बस्नेत, वडा नम्बर 6 लीला बस्नेत, वडा नम्बर 7 मिलन राई, वडा नम्बर 8 दिनेश राई र वडा नम्बर 9 गिरजिन शेर्पा वडा सभापति बन्नु भएको छ। यस्तै सोताङ गाउँपालिकामा वडा नम्बर 1 मकराज बस्नेत, वडा नम्बर 2 तारा कुमार राई, वडा नम्बर 3 मिलन राई, वडा नम्बर 4 नवीन नाछुरिन र वडा नम्बर 5 बलराम बस्नेत निर्वाचित हुनुभएको छ। महाकुलुङ गाउँपालिका अन्तर्गत वडा नम्बर 1 अमिताभ बैज राई, वडा नम्बर 2 दिलीप कुमार राई, वडा नम्बर 3 टेकराम राई, वडा नम्बर 4 रत्न कुमार राई र वडा नम्बर 5 किटस राई वडा सभापति हुनुभएको छ। नेचा सोलन गाउँपालिकामा वडा नम्बर 1 रोशन राई, वडा नम्बर 2 सुरज केसी, वडा नम्बर 3 राजन बास्तुला, वडा नम्बर 4 विष्णु बास्तुला र वडा नम्बर 5 मणिराम राई शेर्पा वडा सभापतिमा चयन हुनुभएको छ। शनिबार र आइतबार सम्पन्न यस वडा अधिवेशनले जिल्लाभर राजनीतिको साथ थपेको छ भने अब पालिका तथा प्रदेश र जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको नेपाली कंग्रेस सोलुखुम्बुले जनाएको छ।
1: सोलु दुत्कुण्डा नगरपालिका वार्ड नम्बर 11 तिङला स्थित स्वास्थ्य चौकीमा डेंगू रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सोलु दुत्कुण्डा नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय सोलु खुम्बुको समन्वय तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। सोमबार आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कर्मी, शिक्षक तथा स्थानीय सरकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष गरी मनसून पछि बढ़न सक्ने डेंगूको जोखिमलाई न्यूनीकरण गर्न अपनाउनु पर्ने पूर्व सावधानीका विषयमा गहन छलफल गरेको नगरपालिकाले जनाएको छ। सहभागीहरूलाई डेंगू गराउने एजिप्टाई जातको लामखुट्टेको जीवनचक्र, यसले अण्डा पार्ने सम्भावित स्थानहरू र तिनलाई नष्ट गर्ने तरिका, खोज र नष्ट गर अभियानका बारेमा व्यावहारिक जानकारी गराएको थियो। साथै खोल वरपर पानी जम्न नदिने, पुराना टायर, ड्रम, गमला तथा खाली बट्टामा पानी जम्न हुन नदिन, नियमित सरसफाई गर्नुपर्नेमा जोड़ दिएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार डेंगूबाट बस्न लामखुट्टेको टोकाईबाट बस्नका लागि झोल टागेर सुत्ने, शरीर पूरा ढाक्ने कपड़ा लगाउने र समुदाय स्तरमा व्यापक जनचेतना फैलाउनु पर्ने आवश्यकता औल्याएको छ। कार्यक्रममा सहभागी सरकारवालाहरूले आफ्ना टोल र क्षेत्रमा डेंगू रोकथामका लागि सरसफाई अभियानलाई तीव्रता दिने र समुदायलाई सचेत गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
0: जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले मतदाता नामावली अत्याधिक गर्ने प्रक्रिया शुरू गरेको छ। निर्वाचन आयोगले आएको निर्णय अनुसार नामावलीमा रहेका त्रुटि सच्याउने, दावी विरोध गर्ने तथा दोहोरो नाम हटाउने जस्ता कार्यहरू अघि बढ़ाइएको हो। कार्यालयका अनुसार नामावलीमा रहेका त्रुटि सच्याउन, झुटा विवरण दिए नाम समावेश गरेको भए सो विरूद्ध उजुरी दिन एक भन्दा बढ़ी संघ मन भए एक ठाउँमा मात्र कायम गर्न तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउनका लागि असोज 12 गतेसम्मको समय सीमा तोकिएको छ। यस्ता निवेदनमा उजुरी सम्बन्धित मतदाता निस्काएका घरका परिवारका सदस्य वा अन्य कुनै पनि व्यक्तिले आवश्यक प्रमाण सहित दर्ता गराउन सक्नेछन्। त्यसै गरी परेका उजुरीका आधारमा सम्बन्धित व्यक्तिलाई प्रमाण सहित सफाईको मौका दिनका लागि असोज 13 गतेदेखि असोज 16 गतेसम्मको अवधि निर्धारण गरिएको छ। यस क्रममा कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग गर्न सक्ने प्रावधान राखिएको छ। अत्याधिक कार्यका लागि अतिरिक्त जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुमा नयाँ मतदाता नामावली दर्ताको कार्य पनि निरन्तर भइरहेको छ।
1: सोलुखुम्बुमा सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षा विवृतिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले भदौ महिनामा 70 वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रम मार्फत 1205 जना चालक, पैदल यात्री, विद्यार्थी, शिक्षक तथा यातायात व्यवसायलाई ट्राफिक नियम र सड़क सुरक्षाबारे जानकारी गराएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार चालक लसित 40 वटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी 542 जना चालकलाई ट्राफिक नियम तथा सुरक्षित सवारी चालन सम्बन्धी जानकारी दिएको छ। यस्तै सड़क प्रयोगकर्ता तथा पैदल यात्री लक्षित 14 वटा कार्यक्रम मार्फत 326 जनालाई सड़क सुरक्षा र ट्राफिक नियमबारे सचेत गराएको छ। विद्यालयमा 2 वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी 120 जना विद्यार्थी तथा शिक्षकलाई ट्राफिक नियम र सड़क सुरक्षाबारे जानकारी दिएको छ। यस्तै यातायात व्यवसायसँग 14 वटा कार्यक्रम सञ्चालन गरी 217 जना व्यवसायले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएको प्रहरीले जनाएको छ। ट्राफिक नियमको प्रभावकारी पालना र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदा सड़क दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीले जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार सचेतना अभियान सञ्चालन गरेको भदौ महिनाभरि

0: गरेको छ। यसैगरी अवस्था टिकेन भएका सातवटा सवारी साधनबाट 4,500 रूपियाँ जरिवाना गरेको छ। त्यसै प्रयोग विपरीत सवारी चलाएका चारवटा सवारी साधनबाट 8,000 रूपियाँ, सवारी रोक्न निषेध गरेको ठाउँमा रोकेको तीनवटा सवारी साधनबाट 1,500 रूपियाँ र सवारी चालक अनुमति पत्र लाइसेन्स हातमा नभएका तीनवटा सवारी साधनबाट 1,500 रूपियाँ राजस्व संकलन भएको छ। यस बाइक ओभरलोड वा मानिस र सामान सँगै राखेर चलाउने दुईवटा सवारी साधनबाट 2,000 रूपियाँ, सीट बेल्ट नबाँधेको वा सीट सुरक्षित नराखेको कसुरमा एकजनाबाट 1,000 रूपियाँ, बिना हेलमेट सवारी चलाउनेबाट एकजनाबाट 500 रूपियाँ र नम्बर प्लेट स्पष्ट नभएको एकवटा सवारी साधनबाट 500 रूपियाँ राजस्व संकलन भएको छ।
1: ओखलढुङ्गामा खोरेप रोग विरूद्धको खोप अभियान संचालन गरिने भएको छ। खोरेप रोग नियन्त्रण तथा उन्मूलनका लागि जिल्लामा खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको हो। अभियानलाई प्रभावकारी बनाउन सोमबार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा जिल्ला स्तरीय प्रमुख सहजीकरण समिति बैठक बसेको छ। जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा बसेको बैठकमा खोपको महत्वपूर्ण कृषकलाई सचेत गराउने तथा अभियानमा सबै सरकारवालाको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईका अनुसार खोरेप रोगको जोखिम कम गर्न नियमित खोप रोग सम्बन्धी जनचेतना र कृषकको सहभागिता बढ़ाउनु पर्नेमा बैठकमा जोड़ दिएको छ। सहभागी सरकारवालाले कृषकलाई खोरेप रोग र खोपको महत्वबारे जानकारी गराउँदै अभियान सफल बनाउन आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्लामा असोज 15 गतेदेखि 51,000 गाई भैंसीलाई खोरेप विरूद्धको खोप लगाउने अभियान औपचारिक रूपमा शुरू हुँदै आएको छ।
0: हलेसी त्वासिन नगरपालिकाले स्थानीय तहबाट भूमि तथा मालपोत सम्बन्धी सेवा प्रदान गर्न भूमि प्रशासन सेवा शुरू गरेको छ। जिल्लाको दोस्रो ठूलो स्थानीय तह 11 वडा रहेको यो नगरपालिकाले असोज 5 गतेदेखि भूमि तथा मालपोत सम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो। सेवा शुरू भएसँगै सामान्य प्रकृतिका भूमि तथा मालपोत सम्बन्धी कामका लागि सदरमुकाम डिटेल पुग्नुपर्ने नागरिकको बाध्यता हटेको नगरपालिकाले जनाएको छ। भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुने सेवा मध्ये बायोमेट्रिक बाहेकका अन्य सबै सेवा स्थानीय तहबाटै प्रदान गर्ने गरी सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख बिमला राईले जानकारी दिनुभएको छ। जिल्लाका 10 स्थानीय तह मध्ये हलैसी तुवासुङ नगरपालिका भूमि प्रशासन तथा नापी कार्यालयको सेवा शुरू गर्ने पहिलो स्थानीय तह बनेको छ। नेपालको संविधानले भूमि व्यवस्थापन सम्बन्धी केही अधिकार स्थानीय तहलाई प्रत्यायोजना गरे पनि आवश्यक पूर्वाधार र जनशक्तिको अभावमा यसअघि भूमि तथा नापी सम्बन्धी सेवा सम्बन्धित कार्यालयबाट प्रवाह हुँदै आएको थियो। भूमि प्रशासन अधिकृत ध्रुव कार्कीका अनुसार भूमि शाखा मार्फत राजीनामा हक किस्ता राजीनामा दर्ता फारेज संगोलनामा हक छोड पत्र दाता पत्र हालिदेखिको बकस पत्र त्यसपछिको बकस पत्र जग्गा सहितको अष्टलोहो तथा सट्टा पट्टा लगायतका सेवा प्रदान गरिनेछ।
1: हिमताल र निरन्तर वर्षाका कारण मनास्रोमा गएका आरोही बीच बाटोबाटै फर्किन थालेका छन्। दुई हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेका मनास्रो हिमाल नजिकैको चुमनोगी गाउँपालिका एकका साना गाउँका वडाध्यक्ष कर्म छेवाङ लामाले बताउनुभयो। मनास्रो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फिट बाक्लो हिमताल भइरहेको उहाँले जानकारी दिनुभएको छ। मनास्रो मनसूनमा आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उहाँको भनाई छ। विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकोमा यसपटक भने दुई हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउनुहुन्छ। बदलिएको मनसूनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामा गाउँका होटल व्यवसायी मिङमार छिरिङ लामाले बताउनुभयो। विश्वमै प्रख्यात 1,163 मिटर अग्लो मनास्रो आरोहण गर्न एसियामा झण्डै 500 आरोहीले अनुमति दिएका थिए। सरकारले यसबाट 22,48,14,000 रूपियाँ राजस्व पनि संकलन गरेको छ।
0: आर्थिक समाचार। चालू आर्थिक वर्ष 2083-84 को दुई महीना में 18 अर्ब भन्दा बढ़ी को विदेशी लगानी प्रतिबद्धता

0: आएको छ। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा 328 परियोजना मार्फत 11,44,57,000 लगानी प्रतिबद्धता आएको हो। अघिल्लो आर्थिक वर्ष 2082 तिरासीको साउन र भदौ महिनामा 236 परियोजनाका लागि 33,09,20,54,000 रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो। उद्योग विभाग अनुसार चालू आर्थिक वर्षको दुई महिनामा पर्यटन क्षेत्रबाट सबैभन्दा बढ़ी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा 70 परियोजनाका लागि 3,74,28,50,000 लगानी प्रतिबद्धता आएको छ। पर्यटनपछि दोस्रोमा सेवा क्षेत्रमा 26 परियोजना मात्र 3,23,54,50,000 लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमूलक उद्योगमा 18 परियोजना मार्फत 1,23,92,00,000 लगानी प्रतिबद्धता आउँदा सूचनामूलक 212 परियोजना मार्फत 81,79,76,000 लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठ भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो। सांसद दुलालले ट्राफिक प्रहरी र चालक बीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो। वहाँले केही महिना अघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिपालले घटनाले प्रहरीको कार्यशैली यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनु भएको छ। यस्तै त्रिपुरेश्वरमै यसअघि गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दुङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाई छ।
1: सर्वोच्च अदालतले सरकारी निकायले सेवा कुरा र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजालतले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको छ। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न र तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। वहाँले देशभरका विद्यालयमा शिक्षकको राजनैतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभयो। शिक्षा नियममा ओली 2069/10 संशोधनको नियम 133 शिक्षकले कसैमाथि पनि कुनै राजनैतिक वा अवांछनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने उल्लेख छ। शिक्षकहरू राजनैतिक गतिविधिमा संलग्न हुने कार्य नियममा ओलीको व्यवस्था विपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीहरूलाई प्रचलित कानून अनुसार आवश्यक कार्यवाही गर्न पालिकालाई अनुरोध गरिएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्य पूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेताहरूसँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रोइटर्सले जनाएको छ। ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्ड्रे बर्नहम, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भेनेजुलाकी अन्तरिम नेता ड्युल्स राष्ट्रपति रोडी गेस, डेनमार्क प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक न्युसेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
0: जापानमा शक्तिशाली सामुद्रिक आधी दुर्जोवानका कारण दुईजनाको ज्यान गएको छ, पाँचजना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आधी आज बिहानसम्म जापानको तटबाट ढिँदै प्रशान्त महासागरतर्फ अघि बढ़ेको हो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा उडान र रेल सेवा प्रभावित भएको खबरमा उल्लेख गरिएको छ।
1: एसियालु खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यसैसँगै नेपालले बाह्रौं स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको छ। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। समचरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरियतातर्फको खेलमा किर्गिजस्तानलाई 3-0 हराएको थियो, तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भएको थियो। हङकङले नेपाललाई 25-20 र 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सोलुको मुका 52 वडामा कांग्रेसको अधिवेशन सम्पन्न, सहमति र प्रतिस्पर्धाबाट नयन वडा नेतृत्व चयन। तिङ्गलामा डेंगू रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
0: सोलुखुम्बुमा मतदाता नामोली अत्याधिक प्रक्रिया शुरू, असोज 12 गतेसम्म दावी विरोध गर्न सकिने। सोलुखुम्बुमा 70 ट्राफिक सचेतना कार्यक्रम, 1000 भन्दा बढ़ी लाभान्वित।
1: ओखलढुङ्गामा खोडे विरूद्धको खोप अभियान चलाइने। हलेसी त्वाचुङमा भूमि प्रशासन सेवा, डिटेलमा धाउनुपर्ने बाध्यता हट्यो। हिमपातका कारण मनास्तु आरोन नगरी फर्किए आर्मी।
0: त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, सरकारी ठेक्कामा श्रमिक शोषण रोक्न सर्वोच्चको निर्देशन। राजनैतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न शिक्षा मन्त्रीको निर्देशन।
1: अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै जापानमा शक्तिशाली सामुद्रिक आधी दुर्जानका कारण दुईजनाको ज्यान गयो।
0: र एसियाली खेलकुदमा महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।
1: अवस्त साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मी सँगै सरस्वती पुरीरा रोगिका राई विदा हुन्छौ। भोलि बिहान 7 बजेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोले फिल्म सुन्दै रहनुहोला। नमस्कार।
2: यदि तपाईँको बच्चामा जन्मजात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अंकमान 9852055768

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छान्न सकिँदैन, छान्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग पोटी, मधेस, बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासन विहीन होइन, शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन, विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ, अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
2: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान वहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमवेद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
5: अब आउँदो दुई तीन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा भइरहेको न्यूनचापीय प्रणाली छ त्यसको असर चाहिँ नेपालको सम्भावना रहेको छ। बुधबार जाति र बिहिबारदेखि नै पूर्वी भूभाग पोखी, मधेस, बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गतेको कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी चारैदेखि धेरै भारी वर्ष तथा एक दुई स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोठी, बागमती, गण्डकी, सारमती र पूर्व पश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङ हावाहुरी चाहिँ चारैदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
2: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा, नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकारले शाखा प्रमुख रामबहादुर केसी
6: असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने चल्त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनतम व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
2: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश महकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको ले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउने निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिता बारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरीद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरीदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरीद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहीबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रेडियो सिटी यातायातको 5 ख 42 औरत्तर नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
7: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उत्ताउलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
2: त्यस्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शेख अधिकारीले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
8: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो, चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोड़िएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
2: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
1: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
2: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: सन्तोषी राम बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुजुलका बनाउन नभुल्नुहोला।
9: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा तपाईँले प्रहरी मुजुलमा गर्नुपर्छ।
0: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिनीजुली नेपाली अनि जागरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिजहरू धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिन्डोले रक्तचाप बढाउने डाक्टरहरूले पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराज सीआईएन।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: बच्चा जन्मेदेखि 6 महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईँलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
16: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने विशेषको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दूध कम आएको हुन सक्छ, त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी प्रशस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट छ, त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने, त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
15: 6 महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दूध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुर। बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वड़ा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सीडीओ शम्भु प्रसाद रेग्मी।

पर्छ। त्यसपछिमा ओडाबाट पनि यस्तो स्थिति छ भनेर एउटा सर्जरी हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसमा फोटा भेटाएको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कमिसनरले राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ।

0: नुवाकोट का स्टूडियो शम्भू प्रसाद रेग्मी बाढ़ीमा पुरिएका घर पसल उद्योग मठ मन्दिर का सामान निकाल्न प्रहरी मुचुल्का र सर्जमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भुटेकोसी बाढ़ीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
1: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कमलटारमा सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। जो पोस्टमार्टम स्याम्पल बोन तथा टिथको अलिक जटिल अलिक समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड कोही 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। शवको अर्थात बोन र टिथको भनौँ 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
0: रसुवा भुटेकोसी बाढ़ीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाण्डुमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल
3: 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
2: बजारिया खाना छोडेर रैथानीमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइटी टिभी। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
6: जाजरकोटमा बाल बालिका महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
7: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तथा माथि नवजात शिशुमा काम गर्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्क्रपेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषणलाई चाहिँ सघाउनुपर्छ भन्ने हेतुका साथ हामीले पर्यटन अन्तर्गत चाहिँ किशोरी आमाहरू समूह बनाएका छौँ। हामीले
6: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौं, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला, पुरूष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, निम्न स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई। रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवाकाले जादवकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की,
3: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटीसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा, भने अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका सातवटै स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्, त्यसमा चाहिँ स्पेशली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
6: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारको लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा भेली नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
8: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ उनीहरूलाई, कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आयो भने उनीहरूलाई त्यो साग स्वास्थ्य छुट्याएर सुट्टै यस्तो छुट्याउँछ उनीहरूले, त्यो खाना छुट्याएर अरू खाना खान्छ क्या।
6: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि, शिक्षा, खानेपानी, सरसफाई, महिला तथा बालबालिका, खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा,
9: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट समाज मार्फतमै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
6: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखाबीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घरतीले बताउनु भएको थियो।
10: साझेदार निकायहरूसँग र अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
6: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउन उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोर दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खरङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सक्ने कामको बारे धारणा राख्नु भएको थियो।